सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम। आज जुमातुल मुबारक है, रबीउस्सानी की 12 और सितंबर की 25 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर आज़म ने न्यूयॉर्क में ईरानी सदर से मुलाकात के दौरान खित्ते में पायदार अमन व इस्तेहकाम के हुसूल के लिए मुसलसल सिफारती राबितों की जरूरत पर जोर दिया है। पाकिस्तान और बांग्लादेश ने मुख्तलिफ शोबों में तआवुन को मजीद मुस्तहकम बनाने के अज़्म का इआदा किया है। सिक्योरिटी फोर्सेज ने पाक अफगान सरहद पर गुलिस्तान सेक्टर में अफगानिस्तान की जानिब से जारहियत की कोशिश नाकाम बना दी। गजा पर इसराइली हमलों में मजीद 5 फलस्तीनी शहीद हो गए। कौमी अखबार बीनी का दिन आज मनाया जा रहा है। जापान में 20वें एशियाई खेलों के हॉकी मुकाबलों में पाकिस्तान अपना चौथा मैच कल मलेशिया के खिलाफ खेलेगा। खबरें तफसील से। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने खित्ते में पायदार अमन व इस्तेहकाम के हुसूल के लिए तहम्मुल कशीदगी में कमी और मुसलसल सिफारती राबतों की जरूरत पर जोर दिया है। उन्होंने ये बात न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असेंबली के 81वें इजलास के मौके पर ईरानी सदर डॉक्टर मसूद पज़िश्कियान से गुफ्तगू करते हुए कही। मुलाकात के दौरान वज़ीर आज़म ने तवील अरसे से जारी तनाज़े पर गहरी तशवीश का इजहार किया और इस्लामाबाद मुफाहमती याददाश्त पर अमल दरामद की अहमियत को उजागर किया। वज़ीर आज़म शहबाज शरीफ ने इलाकाई अमन इस्तेहकाम के लिए मुखलिसाना और तामीरी किरदार अदा करने का सिलसिला जारी रखने का पाकिस्तान का अज़्म दोहराया। दोनों रहनुमाओं ने पाकिस्तान और ईरान के दरमियान करीबी और देरीना ताल्लुकात का इआदा किया और बाहमी दिलचस्पी के तमाम शोबों में दोतरफा तआवुन को मजीद मजबूत बनाने की जरूरत पर जोर दिया। अपने ख्यालात का इजहार करते हुए सदर मसूद पज़िश्कियान ने सिफारतकारी और इलाकाई अमन व सलामती के लिए पाकिस्तान की मुश्तरका कोशिशों को सराहा। ईरानी सदर ने मुश्तरका तारीख, सकाफत और अकीदे पर मबनी पाकिस्तान ईरान ताल्लुकात की देरपा मजबूती और कसीर अलजहती तआवुन को मजीद फरोग देने की ईरान की भरपूर ख्वाहिश का इआदा किया। बाद अज़ां सोशल मीडिया एक्स पर एक बयान में वज़ीर आज़म शहबाज शरीफ ने कहा कि हमने पाकिस्तान और ईरान के दरमियान गहरे दरीना ताल्लुकात और बाहमी दिलचस्पी के तमाम शोबों में दोतरफा तआवुन को मजीद मजबूत बनाने की मुश्तरका ख्वाहिश का इआदा किया। पाकिस्तान और बांग्लादेश ने तिजारत, सरमायाकारी, राबितों, तालीम, सयाहत और अवामी रवाबित के शोबों में तआवुन को मजीद मजबूत बनाने के अज़्म का इआदा किया है। इस अज़्म का इजहार न्यूयॉर्क में वज़ीर आज़म मोहम्मद शहबाज शरीफ और बांग्लादेश के उनके हम मनसब तारिक रहमान के दरमियान मुलाकात के दौरान किया गया। दोनों वज़राए आज़म ने दोतरफा ताल्लुकात का जायजा लिया और पाकिस्तान बांग्लादेश ताल्लुकात में मुस्बत पेशरफ्त पर इत्मीनान का इजहार किया। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असेंबली के 81वें इजलास के मौके पर जम्हूरिया लबनान के वज़ीर आज़म नवाब सलाम से भी मुलाकात की। मुलाकात के दौरान वज़ीर आज़म ने लबनान की खुदमुख्तारी, सियासी आज़ादी, इत्तेहाद और इलाकाई सालमियत के लिए पाकिस्तान की मुस्तकिल हिमायत का इआदा किया। वज़ीर आज़म शहबाज शरीफ ने लड़ाई फौरी बंद करने, जंग बंदी पर सख्ती से अमल दरामद, मकबूजा लबनानी इलाके से इसराइली अफवाज के मुकम्मल इनखिला और अक़वामे मुत्तहिदा की सलामती काउंसिल के मुतालिका करारदादों पर मुकम्मल अमल दरामद का मुतालबा किया। पाकिस्तान और डेनमार्क के दरमियान कोपनहेगन में दोतरफा सियासी मुशावरत का 5वां दौर मुनाकिद हुआ। पाकिस्तानी वफद की क्यादत यूरोप के लिए एडिशनल सेक्रेटरी आयशा अली, जबकि डेनमार्क की जानिब से वफद की क्यादत तिजारत और सरमायाकारी की स्टेट सेक्रेटरी सफीर सुजेन हाइलैंडल ने की। फरीकैन ने दोतरफा ताल्लुकात का जामे जायजा लिया जिसमें सियासी रवाबित, तिजारत और सरमायाकारी ताल्लुकात, माहौल दोस्त, तवानाई के शोबे में तआवुन, अवामी रवाबित, काउंसलर उमूर और कसीर अलजहती तआवुन शामिल हैं। उन्होंने दोतरफा ताल्लुकात में पेशरफ्त पर इत्मीनान का इजहार किया और बाहमी दिलचस्पी के शोबों में तआवुन को मजीद वसअत देने के अज़्म का इआदा किया। सिक्योरिटी फोर्सेज ने पाक अफगान सरहद पर गुलिस्तान सेक्टर में अफगानिस्तान की जानिब से जारहियत की कोशिश नाकाम बना दी। सिक्योरिटी ज़राए के मुताबिक पाकिस्तानी हदूद में जारहियत की कोशिश के खिलाफ बरवक्त और मौसर जवाबी कार्रवाई की गई जिसके नतीजे में मुतादिद अफगान तालिबान मारे गए।
سیکیورٹی فورسز افغان سرزمین سے پاکستان کی حدود میں کسی بھی در اندازی کا فوری اور بھرپور جواب دینے کے لیے مکمل طور پر تیار ہیں۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وزیراعظم شہباز شریف نے ملائیشیا کے وزیراعظم انور ابراہیم کے بڑے بھائی ادروس ابراہیم کے انتقال پر گہرے دکھ اور افسوس کا اظہار کیا ہے۔ وزیراعظم نے اپنے ایکس اکاؤنٹ پر ایک پوسٹ میں کہا کہ ان کی دلی تعزیت اور دعائیں برادر وزیراعظم انور ابراہیم اور ان کے اہل خانہ کے ساتھ ہیں۔ شہباز شریف نے دعا کی کہ اللہ تعالیٰ مرحوم کی مغفرت اور انہیں جنت الفردوس میں جگہ عطا فرمائے اور سوگوار خاندان کو صبر جمیل عطا دے۔ قانون و انصاف کے وزیر مملکت عقیل ملک نے کہا ہے کہ آئین کے تحت صرف وفاقی حکومت ہی پولیس سروس آف پاکستان کے افسران کا تقرر کر سکتی ہے۔ اسلام آباد میں وزیر اعظم کے رابطہ کار اختیار ولی خان کے ہمراہ نیوز کانفرنس سے خطاب کرتے ہوئے انہوں نے کہا کہ خیبر پختونخوا پولیس ایکٹ میں مجوزہ ترمیم کا مقصد صوبے میں پولیس فورس کو سیاسی بنانا ہے۔ عقیل ملک نے کہا کہ صوبائی حکومت یک طرفہ طور پر پولیس سروس آف پاکستان کے افسران کا تقرر نہیں کر سکتی۔ اس موقع پر وزیر اعظم کے رابطہ کار اختیار ولی خان نے کہا کہ خیبر پختونخوا حکومت صوبے میں بدامنی اور انتشار پیدا کرنے کے لیے پولیس کو استعمال کرنا چاہتی ہے۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں کمی کی ہے۔ ایک پریس ریلیز کے مطابق ہائی سپیڈ ڈیزل کی قیمت میں 2.63 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی نئی قیمت 412.12 روپے فی لیٹر ہو گئی ہے۔ اسی طرح پیٹرول کی قیمت میں 84 روپے فی لیٹر کمی کے بعد اس کی قیمت 389.28 روپے فی لیٹر مقرر کی گئی ہے۔ غزہ پر اسرائیلی حملوں میں مزید 5 فلسطینی شہید ہو گئے۔ اکتوبر 2023 سے جاری اسرائیلی جارحیت کے نتیجے میں فلسطینی شہداء کی تعداد 73,928 سے تجاوز کر گئی ہے۔ وزیر اعظم محمد شہباز شریف نے آج کے دن کے موقع پر اپنے پیغام میں کہا ہے کہ تیزی سے بدلتے ہوئے معلوماتی منظرنامے کے باوجود باخبر اور باشعور معاشرے کے فروغ میں اخبارات بدستور اہم مقام رکھتے ہیں۔ اخبارات کے مطالعے کی اہمیت کو اجاگر کرنے، رائے عامہ کی تشکیل، شہریوں کو مصدقہ معلومات کی فراہمی اور معاشرے میں باہمی رابطے کے فروغ میں اخبارات کے اہم کردار کو اجاگر کرنے کے لیے قومی اخبار بینی کا دن منایا جا رہا ہے۔ وزیراعظم نے اخبارات اور شعبہ صحافت سے وابستہ افراد، بالخصوص آل پاکستان نیوز پیپر سوسائٹی کے ارکان اور اخبار بینی میں دلچسپی رکھنے والوں کو خراج تحسین پیش کیا۔ وزیراعظم نے کہا کہ اخبارات قومی زندگی کے سیاسی، اقتصادی اور سماجی پہلوؤں کی عکاسی کرتے ہیں اور تاریخی طور پر عوامی آگاہی کے فروغ، رائے عامہ کی تشکیل، قابل اعتماد معلومات اور متنوع نقطہ نظر تک رسائی فراہم کرنے میں اہم کردار ادا کرتے رہے ہیں۔ جاپان میں 20ویں ایشیائی کھیلوں کے ہاکی مقابلوں میں پاکستان اپنا چوتھا میچ کل ملائیشیا کے خلاف کھیلے گا۔ میچ دوپہر 1 بجے شروع ہوگا۔ پاکستان اپنے پہلے 3 میچ جیت چکا ہے۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر میدانی علاقوں میں موسم گرم اور خشک رہے گا، تاہم خیبر پختونخوا، کشمیر، گلگت بلتستان اور بالائی پنجاب میں مطلع جزوی طور پر ابرالود اور بعض مقامات پر گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 20 ڈگری سینٹی گریڈ، لاہور 25، کراچی 28، پشاور 22، کوئٹہ 15، گلگت 16، مری 13 اور مظفرآباد 17 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے موسم کی پیشگوئی کے مطابق سری نگر، جموں، لے، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابرالود رہنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر 14 ڈگری سینٹی گریڈ، جموں 24، لے 3، پلوامہ، اننت ناگ 13، شوپیاں 11 اور بارہ مولہ 12 ڈگری سینٹی گریڈ۔ اہم خبروں کا خلاصہ آخر میں ایک بار پھر۔ وزیر اعظم نے نیو یارک میں ایرانی صدر سے ملاقات کے دوران خطے میں پائیدار امن و استحکام کے حصول کے لیے مسلسل سفارتی رابطوں کی ضرورت پر زور دیا ہے۔ پاکستان اور بنگلہ دیش نے مختلف شعبوں میں تعاون کو مزید مستحکم بنانے کے عزم کا اعادہ کیا ہے۔ سیکیورٹی فورسز نے پاک افغان سرحد پر گلستان سیکٹر میں افغانستان کی جانب سے جارحیت کی کوشش ناکام بنا دی۔ غزہ پر اسرائیلی حملوں میں مزید 5 فلسطینی شہید ہو گئے۔
اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk.

0: ऑल जना वेलकम बैक टू द शो। एक दफ़ा फिर खुश आमदीद कहते हैं सभी सुनने वालों को। और आपको बताते चलें कि जी अभी आप लोगों ने वज़ीर आज़म पाकिस्तान जनाब मियाँ मोहम्मद शहबाज शरीफ साहब का अक़्वामे मुत्तहिदा में जनरल असेंबली से ख़िताब सुना। और इस वक्त हमारे साथ रेडियो पाकिस्तान एफ़ एम 101 लाहौर के सीनियर प्रोड्यूसर जनाब ज़ुबैर बशीर साहब मौजूद हैं। ज़ुबैर साहब वेरी वार्म वेलकम एंड अस्सलाम वालेकुम।
1: जी वालेकुम अस्सलाम फरहान, कैसे हैं आप?
0: अल्लाह का शुक्र सर, बहुत शुक्रिया आपका टाइम देने का। आपने आज वज़ीर आज़म साहब का ख़िताब सुना और क्या कहेंगे इस हवाले से? बड़ा ही शानदार ख़िताब किया असेंबली के अंदर।
1: जी बिल्कुल बिल्कुल, जिस तरह आपने फरमाया कि आज पाकिस्तान के वज़ीर आज़म शहबाज शरीफ ने अक़्वामे मुत्तहिदा की 81वीं जनरल असेंबली से ख़िताब किया। पाकिस्तान के वज़ीर आज़म का जो ख़िताब था वो एक बजा तौर पर आलमी लीडर का ख़िताब था, जिसमें ना सिर्फ उन्होंने खित्ते के मसाइल पर बात की, पाकिस्तान के हवाले से बात की, पाकिस्तान के आलमी किरदार के हवाले से बात की, बल्कि जो इस वक्त दुनिया को दरपेश बड़े मसाइल हैं उन पर भी वज़ीर आज़म पाकिस्तान ने बड़ी तफसील से रोशनी डाली। उन्होंने खुसूसी तौर पर जिक्र किया उस तारीखी वाक़े का जिसमें इस्लामाबाद टॉक्स हुई और ईरान और अमरीका एक मेज पर इस्लामाबाद में आए और दुनिया को अमन का एक पैगाम दिया गया। और साथ ही साथ उन्होंने फरमाया कि जो डायलॉग था, जो मुकालमा था, उसको फिर से शुरू होना चाहिए और आज का बड़ा मुतालबा फिर मुकालमे की सूरत में ही होना चाहिए। फिर उसके बाद उन्होंने पाकिस्तान के हवाले से जो पाकिस्तान के पड़ोसियों के साथ इस वक्त जो सूरत हाल रही है हालिया दिनों, उसका उन्होंने बड़ी खुसूसी तौर पर जिक्र किया और कश्मीर में जो इस वक्त पूरे कश्मीर को एक जेल की सूरत दे दी गई है और उस पर उन्होंने बड़ी तफसील से रोशनी डाली। उन्होंने फरमाया कि कश्मीर पाकिस्तान की शहराग था, है और रहेगा। फिर उन्होंने सिंतास का जो पानी का मुआहिदा है उसके हवाले से भी उन्होंने फरमाया कि सिंतास का जो पानी है वो सारे खित्ते के लिए है, किसी एक मुल्क के लिए नहीं है। और भारत सिंतास मुआहिदे को यकता जिस तरह उसने यकतरफा तौर पर खत्म किया था और उसमें उन्होंने फरमाया कि अक़्वामे मुत्तहिदा और जो मुसालती अदालत है उसने इसको मुस्तरद किया है और इसकी भी उन्होंने वहां पर तस्करा करके इस मामले को भी आलमी सतह पर उजागर किया। फिर साथ ही साथ फील्ड मार्शल सैयद आसिम मुनीर की जो सिफारती कोशिशें थी जिनसे एक गुफ्तगू की गुंजाइश पैदा हुई और आलमी कुव्वतें एक मेज पर बैठी, उनका भी उन्होंने तफसील के साथ जिक्र किया। और उन्होंने इस चीज को बार बार दोहराया है कि सिफारतकारी का मुतालबा अब भी बुलंद होना चाहिए। फिर उन्होंने ये भी कहा कि आबनाए हरमज और बाबुल मंदब जो है इसको खुला रहना चाहिए और उन्हें जो है तनाजे का चौक पॉइंट नहीं बनना चाहिए। फिर मक्का के मुकद्दस शहर पर ड्रोन हमले ने जिस तरह दुनिया भर में मुसलमानों को गमोसे में मुब्तला किया, इस पर भी वज़ीर आज़म साहब ने अपने ख्याल का इजहार किया और उन्होंने फरमाया कि हरमैन शरीफैन पर जो हमला है वो रेड लाइन होनी चाहिए। और उन्होंने बड़ा वाज़ेह पैगाम दिया कि पाकिस्तान जो है वो ब्रदर सऊदी अवाम के साथ खड़ा है। फिर उन्होंने पाकिस्तान तुर्की और सऊदी अरब का जो एक पैक्ट साइन हुआ उस पर भी उन्होंने फरमाया कि ये किसी के खिलाफ नहीं है, ये यानी बड़ा पाकिस्तान का जो एक मौकफ था उन्होंने वाज़ेह किया। फिर एक तारीखी वाकया जो गुज़िश्ता बरस हमने जिसको देखा कि भारत ने झूठा बहाना बनाकर जब पाकिस्तान पर हमला किया था तो पाकिस्तान ने अक़्वामे मुत्तहिदा के आर्टिकल 51 के तहत अपना दिफा किया। पाकिस्तान ने इस मौकफ को भी वज़ीर आज़म की आवाज की सूरत में बुलंद होते हुए देखा है। और उस जंग में पाकिस्तान ने फील्ड मार्शल सैयद आसिम मुनीर की क्यादत में जिस तरह भारत का मुकाबला किया और उसे वो तारीखी सबक सिखाया, उसका भी उन्होंने बताया कि ये जो भारत है इस सबक को कभी नहीं भूलेगा। साथ ही साथ उन्होंने सदर ट्रंप की जो विजनरी क्यादत थी जिसके बायस जनूबी एशिया के लाखों अवामों जो है उनकी जान बची है, उस पर भी उन्होंने बात की और उन्होंने कहा कि दो एटमी पड़ोसी मुल्क जो है वो एक ऑल आउट जंग के दहाने पर थे। तो उस वक्त सदर ट्रंप ने इस जंग को जिस तरह रोका है उन्होंने उसकी भी तहसीन की है। उन्होंने फरमाया कि इस बात को भी यकीनी बनाना होगा कि जनूबी एशिया दोबारा इस सूरत हाल तक ना पहुंचे। फिर उन्होंने मौसमियाती तब्दीली की बात की, इस्लामोफोबिया के हवाले से बात की, आलमी मालियाती निजाम जो है उसमें जो इस्लाहात हैं उनका उन्होंने मुतालबा फरमाया ताकि मकरूज और तरक्की पजीर ममालिक जो है उन पर माशी बोझ कम से कम हो सके और जो हम पायदार तरक्की की बात बात करते हैं वो मुमकिन हो सके। उन्होंने पाकिस्तानी अवाम ने, पाकिस्तानी अफवाज ने और पाकिस्तान ने जो दहशतगर्दी की जंग में कुर्बानियां दी हैं उनका भी उन्होंने खुसूसी तौर पर तस्करा किया और उन्होंने फरमाया कि पाकिस्तान खित्ते में अमन के क्याम के लिए अपना किरदार जो है वो भरपूर अंदाज में अदा करता रहेगा। यानी ایک ایسا خوبصورت خطاب جس میں پاکستان کا موقف، پاکستان کی کاوشیں، پاکستان کو پیش آنے والے مسائل، اور پھر عالمی سٹیج پر پاکستان نے سید آصف منیر اور خود میاں شہباز شریف صاحب کی قیادت میں کامیابیاں حاصل کی ہیں، ان کا بڑا تفصیل سے تذکرہ کیا.
0: اچھا زبیر صاحب، ایک یہ جو وزیراعظم صاحب کا جو بیان تھا، جتنا بھی خطاب تھا، یہ عالمی سطح کے اوپر مطلب کوئی ایسا ایشو، کوئی ایسی بات نہیں تھی جس کو انہوں نے ڈسکس نہ کیا ہو. اس کا امپیکٹ عالمی سطح پہ کیا پڑے گا، کیسا جائے گا اس کا رسپانس؟
1: اچھا فرحان، اس میں ہم اگر تاریخ کو دیکھیں تو ہم اپنا جو پاکستان کا ایک اسٹریٹجک رول دیکھتے ہیں وہ ہمیشہ مسلم رہا ہے، لیکن نارملی ہمیں وہ خطے کے حوالے سے پاکستان کا کردار نظر آتا ہے. لیکن آپ پاکستان کے وزیراعظم کا موجودہ خطاب اگر اس کا انالیسس کریں تو پاکستان اس وقت عالمی سٹیج پر اپنا کردار ادا کرتے ہوئے نظر آتا ہے. دنیا کے کسی بھی خطے میں ہم دیکھتے ہیں کہ اس طرح کی صورتحال پیدا ہوتی ہے تو پاکستان ایک سالس کے طور پر، پاکستان ایک امید کے طور پر نظر آتا ہے. اور اس کی وجہ ہے پاکستان کی جو ویژنری قیادت ہے وہ اپنا فرض عالمی امن میں سمجھتی ہے، اور یہی ہمیں آج اس خطاب میں نظر آیا کہ دنیا کے مسائل کا حل وزیراعظم پاکستان اپنے خطاب میں نہ صرف پیش کر رہے ہیں بلکہ پاکستان عملی طور پر آپ دیکھتے ہیں کہ ہم نے اس سے پہلے بھی ایران اور امریکہ کے درمیان جاری جو معاملات تھے ان میں پاکستان نے کردار ادا کیا، اور اب بھی جو اس پورا ریجن جو آپ کہہ سکتے ہیں کہ ایک نروس سسٹم ہے آئل کا، وہاں جو کیفیت جاری ہے اس میں امید کی کرن آج بھی پاکستان کی صورت میں دنیا کو دکھائی دے رہی ہے.
0: بالکل ٹھیک ہے زبیر صاحب، بہت بہت شکریہ آپ کا. آپ نے بہت خوبصورت انداز میں آج جو وزیراعظم صاحب کا جو خطاب ہے اس کے حوالے سے ہمارے سامعین کو آگاہ کیا. تھینک یو سو مچ سر، تھینک یو سو مچ.
1: آپ کا شکریہ، آپ کا بہت شکریہ، آپ نے اپنے پروگرام میں مجھے شامل کیا اور اتنے اہم موضوع پر گفتگو کرنے کا موقع دیا. میری طرف سے پاکستان بھر میں اور جہاں جہاں ایف ایم 101 ریڈیو پاکستان کی آواز پہنچ رہی ہے، تمام دوستوں کے لیے نیک تمنائیں، نیک خواہشات اور دلی سلام.
0: بہت شکریہ، بہت شکریہ جی، تھینک یو سو مچ. زبیر بشیر صاحب ہمارے ساتھ تھے، ریڈیو پاکستان ایف ایم 101 لاہور کے سینئر پروڈیوسر، اور بڑے ہی خوبصورت انداز میں انہوں نے اس وزیراعظم صاحب کا آج کا جو خطاب ہے اس کے حوالے سے ہمیں آگاہ کیا کہ کس طرح ہماری ویژنری قیادت نے جو آج خاص طور پہ جو خطاب کیا، فیلڈ مارشل آصف منیر کی کوششوں کو بھی سراہا گیا، اور اس کے ساتھ ساتھ پاکستان نے جو امریکہ اور ایران کو اسلام آباد میں جو ایک چھت تلے بٹھایا اس کے حوالے سے بھی وزیراعظم صاحب نے اپنے خطاب میں بتایا کہ، اور اس کے ساتھ ساتھ آپ نے حرمس باب المندب کو جو کھلا رہنا چاہیے، انہیں اس تنازع کا بھی ادراک ہے کہ انہوں نے پوری دنیا کو بتایا کہ یہ کتنا اہم ایک پوائنٹ ہے جس کے اوپر دنیا کی جو توجہ باور کروائی. پھر اس کے ساتھ ساتھ ہرمائن شریفین پہ جو حملہ، جس کے بارے میں کہا جاتا ہے کہ یہ ہماری ریڈ لائن ہے، سو اس حوالے سے بھی جو غم و غصہ، اس کا بھی آپ وزیراعظم صاحب کی اس کتاب کے اندر آپ پوری دنیا کے جو مسائل ہیں اور ساتھ ساتھ جو عالمی سطح پہ جو مسائل بڑھ سکتے ہیں، جن کے خدشات ہیں، اس کے حوالے سے بھی اس کے اندر پورا ذکر کیا گیا. سو جناب، ابھی ہم بڑھیں گے ایک اور خوبصورت سے ٹریک کی جانب، اس کے بعد ہم دوبارہ لوٹ کے آئیں گے. ہمارے ساتھ رہیے، سنتے رہیے ایف ایم 101. مجھے کہتے ہیں فرحان خان، اور میرا آپ کا ساتھ اس شو میں ہوتا ہے اب سے لے کے ٹھیک 12 بجے تک ہم آپ کے ساتھ رہیں گے. سو ایک بہت ہی خوبصورت سا ٹریک، اور پھر اس کے بعد دوبارہ لوٹ کے آئیں گے. ہمارے ساتھ رہیے، سنتے رہیے ایف ایم 101، اور جڑے رہیے ہمارے ساتھ. اور آج کے ہمارا جو موضوع ہے اس کے حوالے سے بھی ہم آپ سے گفتگو کریں گے.

0: कोशिश भी आखिर में करती है मुझे ऐसा लगता है।
1: जी माफ कीजिएगा, मैं जब से हमने पहला कॉलर लिया ना, दूसरे या तीसरे कॉलर से मैं शुरू ही नहीं हूँ।
0: नहीं
1: मैं खिताब भी जरूरी था।
0: हाँ।
1: अब उसके बाद से मैं फिर से शुरू ही नहीं हूँ।
0: अच्छा,
1: जब से खिताब खत्म हुआ तो बहरहाल वो
0: तक्के खा खा के मिली
1: गई।
0: देखे ना, बंदे ने अगर कहीं पहुंचना वो पहुंच ही जाता है ना।
1: पता नहीं कौन लोग हैं वो जो फरमाते हैं जी कि खवातीन सारा दिन ये खवातीन रेडियो सुनती रहती हैं। बंदा पूछे तुसी एडे वेले गए हो कि तुसी सारा दिन सुनते रहते हो कि ए ए खवातीन सुनदी है।
0: हां,
1: आगे बता रहे होते हैं रात के 2 बजे, फिर कहते हैं कि सोती कब है। बंदा पूछे आप कब सोते हैं।
0: हां,
1: सारा दिन भी सुनते हैं, रात भी सुनते हैं।
0: तुसी दे लामी लामी लगते हो
1: कहंदे। नहीं नहीं, मैं एक बात बता रही हूं, देखिए कॉल का ये हाल है मेरी का।
0: अब
1: दिन में मैं वैसे शोज नहीं सुनती हूं।
0: अच्छा,
1: शायद किसी एक दिन सीन साहब का ही सुनती हूँ, उधर भी कॉल तक कई खा रही होंगी। और दिन में मैं शो सुनती नहीं, रात को मैं सुनती हूँ तो कहते ना शो सुन के एंजॉय भी कर रही थी, सब कॉल मिलाने में खवार हो रही होती।
0: आपको नहीं पता ये हमारे स्टूडियो में क्या हो गया है।
1: क्या हुआ मुझे भी बताएं।
0: नहीं नहीं, आप कैरी ऑन करें, मैं सुन रहा हूँ आपको।
1: अच्छा, मैंने सोचा शायद अभी आप कहेंगे हमारे बड़े प्यारे दोस्त ज़िया आ गए हैं।
0: सर, ये हमारे स्टूडियो में ऐसी रौनक आ गई कि मैं आपको क्या बताऊं। आप कैरी ऑन करें, फिर मैं आपको बताता हूं। डॉक्टर साहब आप सामने।
1: चले, वेलकम है जो भी है, अल्लाह खैर खैरियत रखे। और दूसरी बात ये कि टॉपिक पे आप कह रहे हैं खुश होने की बात।
0: हाँ,
1: कि खुश कैसे हुआ जाए। देखिए ना, आप खुश हो गए हैं ना।
0: मैं कहता हूँ, मैं तो मेरा अभी हेडफोन थे कानों पे, वरना मैं लुडियां डालता, इतना खुश हूँ। नहीं, हमारे बड़े अच्छे दोस्त हैं जी, इस वक्त स्टूडियो में तशरीफ लाए हैं, डॉक्टर तारिक शिफ़ज़ाद साहब हमारे साथ हैं और बाकी
1: वेलकम है जी, दुआएं सबके लिए।
0: अच्छा जी, बहुत शुक्रिया। अच्छा जी, बताएं जल्दी से, हमने फिर
1: मैं कहना ये चाह रही हूँ कि खुश होने के लिए हमें खुशियाँ तलाश करनी पड़ती है खुद ब खुद। मौके वक्त ऐसा बनाना पड़ता है और फिर शेयर करते हैं, जब खुशियाँ शेयर करते हैं तो दुबाला हो जाती है।
0: वाह क्या बात है।
1: और दूसरों को खुशियाँ जब देंगे तो ऑटोमेटिकली हमारे पास भी खुशियाँ।
0: बहुत शुक्रिया, बहुत शुक्रिया, थैंक यू सो मच।
1: दौड़
0: जाओ तुम, छेती छेती, इंशाल्लाह इंशाल्लाह इंशाल्लाह। थैंक यू जी, अल्लाह हाफिज। अल्लाह हाफिज, बहुत शुक्रिया जी। वल जनाब, आपको बताते चलें कि जी इस वक्त हमारे साथ स्टूडियोज़ में हमारे बड़े बड़े प्यारे दोस्तों ने ज्वाइन किया और स्टूडियो जो है ना जगमग जगमग करने लग पड़ा है। और मिर्ज़ा साहब की तस्वीरें खूबसूरत अंदाज में, और क्या बात है जी, अब्बासी साहब भी हमारे साथ हैं। शेख साहब आप तो बीमार थे मुझे पता लगा। शमशाद भाई बहुत बहुत वेलकम। डॉक्टर साहब क्विकली, आप चूँकि अब आ ही गए हैं तो क्या बात है, हमारी जिस रौनक को ज़रा थोड़ा सा मज़ीद दुबाला कर दें। हम आज बात कर रहे हैं खुशियों के हवाले से। हम बच्चों को पढ़ना सिखा देते हैं, लिखना सिखा देते हैं, पैसा कमाना सिखा देते हैं, हर चीज़ सिखाते हैं, लेकिन खुश रहना क्यों नहीं सिखाते।
2: बिस्म रबी मोहम्मद करीम अलैहिस्सलातु तस्लीम। सबसे पहले तो यादावरी का शुक्रिया जी, और मुझे यकीनन आप सब जानते हैं कि रेडियो मेरा घर है।
0: हाँ।
2: और मैं इतने मान के साथ और इतनी बेतकल्लुफ़ी के साथ ही हमेशा यहाँ आया करता हूँ, जैसे अपने घर को वापस पलटता है, अपने गांव वापस पलट आता है। सो और आपके साथ, आपके प्रोग्राम में आपके सामीन के साथ बात करना तो वैसे ही दुगाना खुशी का बायस बनता है, क्योंकि वक्त बिल्कुल कम है। सो अपने दिल की बात जो आप अपने दोस्तों के साथ करते आ रहे थे, मैं रास्ते में गाड़ी में सुनता आ रहा था, हम आपके साथ थे और उस थॉट प्रोसेस का हिस्सा थे। बस सादा सी बात है जी, ज़िंदगी से हमने तो यही सीखा कि परवरदिगार आलम का नेमतों का इतना खूबसूरत निज़ाम है कि कोई भी नेमत वो उस वक्त तक अधूरी है जब तक वो उससे खुशी हासिल न की जाए।
0: हाँ हाँ।
2: और खुशी हासिल करने का, नेमतों को पाने का एक ही तरीका है कि जो नेमत आपको दरकार हो ना, वो आप अल्लाह की मखलूक में तकसीम करना शुरू कर। यानी क्या सादा सी बात है, जिसे रिस्क चाहिए ना वो अल्लाह की मखलूक पर रिस्क तकसीम करना शुरू कर दे, जिसे इल्म चाहिए वो अल्लाह की मखलूक में इल्म तकसीम करना शुरू कर दे, जिसे आसानियां दरकार हों अल्लाह की मखलूक पे आसानियां उनके रास्ते आसान करना शुरू कर दे, और जिसे खुशियां दरकार हों उसे चाहिए कि वो लोगों में खुशियां तकसीम करना शुरू कर दे। ये इतना आसान और मुजर्रब नुस्खा है کہ خیر کی خوبی ہے, اشفاق احمد صاحب کہا کرتے تھے کہ اسے کسی بھی زمین میں بوئیں اس کے اس سے کسی درجے کا پھل آپ کے گھر آپ کے آنگن تک پہنچ ہی جایا کرتا ہے. آپ اللہ کی مخلوق میں کسی کے ساتھ خوشی کا معاملہ کریں, اسے خوش کرنے کا معاملہ کریں, یہ خوشی کہیں نہ کہیں صدقہ جاریہ کے طور پر پنپتی رہتی ہے. اور آپ کو اندازہ ہی نہیں ہوتا کہ ایک چھوٹا سا خوشی کا بیج جو آپ نے کسی کے سینے میں کسی کے خیال اور اس کی زندگی میں بویا ہوتا ہے وہ آگے چل کے جہاں آپ کو ضرورت ہوتی ہے وہاں ایک چتناور درخت بن کے آپ کے لیے سائے کا ذریعہ بن رہا ہوتا ہے اور راحت کا ذریعہ بن رہا ہوتا ہے. سو سادہ سی بات یہ ہے کہ جتنا خوش ہونا چاہتے ہیں نا اتنا لوگوں کے اندر خوشیاں بانٹنا شروع کریں.
0: کیا پیاری بات کی آپ نے, کیا خوبصورت بات کی ہے کہ جتنا آپ خوش رہنا چاہتے ہیں اتنی آپ لوگوں میں خوشیاں بانٹنا,
2: اور جتنی آپ آسانیاں چاہتے ہیں جتنی آپ درگزر چاہتے ہیں کہ آپ کو زندگی میں آپ کے معاملات میں آپ کی خامیوں پر درگزر کیا جائے اتنا اللہ کی مخلوق کی خامیوں پر درگزر کرنا شروع کر دیں. یقین مانیں کچھ وقت کے بعد یہ شاید شروع میں تھوڑا سا مشکل لگتا ہے کیونکہ ہم اپنی عادتوں سے واپس پلٹنا ذرا ایک مشقت والا عمل لگتا ہے, لیکن سچی بات یہ ہے کہ اسے کرنے سے اس درجے کی سرشاری حاصل ہوتی ہے کہ جسم کے اندر نا دل سے دماغ کو جاتے سارے رستے معطر ہونا شروع ہو جاتے ہیں. ایک دفعہ یقین مانے اس نسخے کو آزما کر دیکھیں. وہ جو ہمارے دوست گلہ کرتے ہیں نا کہ جی ہمیں جو ہے وہ نہیں ملتا, خوشیاں ہمارے پاس آتی نہیں ہیں, آ جائیں تو ٹھہرتی نہیں ہیں, لوگوں کی زندگی میں مستقل خوشی جو ہے دائمی خوشیوں کا اہتمام کرنا شروع کریں, آپ کی خوشیاں دوام پانا شروع ہو جائیں گی. آپ کی ذات سے آپ کے عمل سے آپ کے رویے سے جب لوگوں کی زندگی کے اندر خوشیاں دیر پا ہونا شروع ہو جائیں گی تو آپ کی خوشیاں بھی زوال سے پاک ہونا شروع ہو جائیں گی اور مستقل ہونا شروع ہو جائیں گی.
0: کیا بات ہے جی, کیا ویسے آپ کو نا 20-25 منٹ پہلے آ جانا چاہیے تھا لیکن دیر آئے درست ہے. اور بہت خوبصورت ڈاکٹر صاحب نے کلوزنگ ریمارکس دیے کہ آپ اگر خوشیاں چاہتے ہیں تو لوگوں میں خوشیاں تقسیم کرنا شروع کر دیں. ڈاکٹر صاحب بہت بہت شکریہ, اٹس اے سرپرائز, اٹس اے آنر ایز آلویز آپ ہمارے ساتھ ہوتے ہیں, ہمیشہ آپ سے سیکھنے کو بھی بہت کچھ ملتا ہے. اور آج جو آپ نے پھولوں کے گلدستے نچھاور کیے ہیں ہمارے سننے والوں کے لیے, جاتے جاتے
2: مجھے ایف ایم کی جو ہے نا لسنر لسٹ جو ہے نا وہ مجھے بہت ہی میرے دل کے قریب ہے, کیونکہ میرا بہت یوں کہہ لیجئے کہ اگر میں یہ کہوں کہ ایف ایم کا جو پہلا ہفتہ تھا اجرا کا اس وقت سے میرا اس کے ساتھ ساتھ ہے,
0: پرانا ہے.
2: اور آپ جانتے ہیں کہ ایک پرانی والہانہ محبت ہے اور یہ اس درجے کی محبت ہے جو ماہ و سال کی قید میں نہیں ہوتی. یہ جب اس کا تصور کرنا شروع کریں یہ مہکنا شروع ہو جاتی ہے.
0: کیا بات ہے جی, بہت بہت شکریہ اگین شمشاد بھائی, آپ کا بھی شکریہ نصر اللہ بھائی, تھینک یو سو مچ. مرزا مجاہد صاحب موبائل میں ڈوبے ہوئے, ان کا شکریہ ادا کروں کہ نہ کروں, لیکن ہاں ہمتن گوش سماعت فرما رہے. ہاں فارماسسٹ کمیونٹی جو ہے ان کا بہت بہت میں شکریہ ادا کروں گا, کیونکہ آپ لوگ بھی دن رات محنت کرتے ہیں اور دن رات محنت کر کے کام کرتے ہیں, اور یہ اس میں بے شمار لوگ آ جاتے ہیں. اف آئی ایم ناٹ رانگ, اگر آپ مجھے تھوڑا سا بتائیں اس فارماسسٹ کمیونٹی میں کون کون لوگ آتے ہیں. آپ تو ایز اے فارماسسٹ آتے ہیں لیکن آپ کے ساتھ جڑے ہوئے جو انڈسٹری کے لوگ ہیں وہ لوگ بھی اس میں آتے ہیں, وہ بھی آج مبارکباد کے مستحق ہیں. تھوڑا سا
3: میں اس فارماسسٹ ڈے پر 25 ستمبر کو تمام پاکستان کے فارماسسٹ کمیونٹی کو اور خاص طور پر جو ہمارے انڈسٹری کے فارماسسٹ ہیں, ریگولیٹری کے فارماسسٹ ہیں, کمیونٹی کے فارماسسٹ ہیں, ہاسپٹلس کے فارماسسٹ ہیں, میں ان سب کو شمشاد نیسا ہاشمی کی طرف سے اپنی ذات کی طرف سے تمام فارماسسٹ کمیونٹی کو ورلڈ فارماسسٹ ڈے پر مبارکباد پیش کرتا ہوں, اور امید کرتا ہوں اور یہ ایمبیشن کے طور پر یہ بات پیغام دیتا ہوں کہ ہم فارمیسی پروفیشن کو دنیا کا بہترین پروفیشن بنانے میں اپنا بہترین کردار ادا کرتے رہیں گے, اور بہترین سروسز کے ساتھ پیشنٹ کیئر میں صفحے اول کے پروفیشن کے طور پر
0: انشاءاللہ
3: تمام فارماسسٹ کمیونٹی کو ورلڈ وائڈ فارماسسٹ ڈے پر مبارکباد.
0: بہت شکریہ جی, بہت بہت شکریہ جی, تھینک یو سو مچ جی. ڈاکٹر صاحب اگین آپ کا بھی, مرزا صاحب آپ کا بھی, اور نصر اللہ بھائی آپ کا بھی, شیخ صاحب بڑی خاموشی سے بیٹھے ہیں, شیخ احسان صاحب آپ کا بھی بہت بہت شکریہ, اور سردار نصر اللہ صاحب تو تاحیات چیئرمین صاحب آپ کا بھی شکریہ. سردار صاحب آپ کی آواز اس وقت کشمیر پہ بھی جا رہی ہے, پتہ ہے کشمیر کی وادیوں میں, پہاڑوں میں, نخلستانوں میں, ہر جگہ ہی اس ٹائم ایف ایم 101 کی آواز گونج رہی ہے. سو جناب میں بھی چاہوں گا اجازت اسی اپنے پن کے ساتھ, میں خوش اور ہو گیا. इतने खूबसूरत चेहरे, इतने प्यारे लोगों को देख के, इतनी मोहब्बत वालों को देख के मेरा दिल जो है ना वो मज़ीद बाग बाग हो गया, तो मेरी खुशियाँ जो है ना वो दोबाला हो गई हैं। सो जनाब, इसी अपने पन के साथ के जहाँ रहें, खुश रहें, हंसते मुस्कुराते रहें, ज़िंदगी ने इतबा की, सांसों ने वफा की। आपसे मुलाकात होगी ट्यूज़डे 8 से 10। टिल देन अल्लाह निगेबान एंड लव टू ऑल, एंड पाकिस्तान जिंदाबाद।
4: लिबर्टी जरूर पिए क्योंकि इसमें है पावर ऑफ 5। लिबर्टी, स्ट्रॉन्गर बॉडी, शार्पर माइंड।

0: 1:36 हैं जी, और हम जब भी राय कायम करते हैं तो राय कायम ज़रूर किया करें, लेकिन उसके अंदर कहीं ना कहीं अबहाम ज़रूर छोड़ा करें कि हमने जो राय कायम की है ये गलत हो सकती है, हम जिसके बारे में जो सोच रहे हैं वो 100% ऐसा नहीं है या वो कुल ही ऐसा नहीं है जैसा हम सोचते हैं। किसी चीज़ को जैसे हम देख रहे होते हैं, जिस एंगल से देख रहे होते हैं, जिस नज़र से देख रहे होते हैं, उस पर यकीन ज़रूर रखें कि हाँ ये ऐसा है। अपने ऊपर कॉन्फिडेंस भी होना बड़ा ज़रूरी होता है, लेकिन उसके अंदर कोई 10% या कोई 5%, कोई 1%, कोई आधा परसेंट भी शायद ये वाला अभाम ज़रूर रखें कि शायद की बात है कि मैं गलत हूँ। ये आपको बड़ा फ़ायदा देता है कि जब आप उसको कुछ ना कुछ परसेंटेज उसकी जो है वो रखते हैं कि मैं शायद गलत हो सकता हूँ। जब आप ये रखते हैं ना, तो आप अगर गलत साबित हो जाते हैं तो वो जो आपने थोड़ा सा लेवरेज अपने लिए रखा होता है उसमें आपको कामयाबी मिलती है, और अपने आप को वहीं से आप सेफ गार्ड कर सकते हैं या वहीं से आप नया डिसीजन ले सकते हैं। 100% और बिल्कुल उसके ऊपर यकीन रखना और कुली यकीन रखना कि यार ये ऐसा ही है जैसा मैं सोचता हूँ या जैसा मैं कहता हूँ, तो वो आपको नुकसान भी देता है। जब कभी भी आप किसी के बारे में राय कायम करें, किसी के बारे में कुछ आपकी परसेप्शन हो, उसके ऊपर यकीन ज़रूर रखें, लेकिन हमेशा ऐसा यकीन न रखें कि जब आप गलत साबित हों तो आपको शर्मिंदगी हो। आप उसके साथ बिहेव इस तरह से करें कि जब आपके सामने वो शख्स उस तरह से ना साबित हो सके और फिर आपको शर्मिंदगी हो कि यार मैंने ऐसा क्यों किया था, मैंने ऐसा बिहेव नहीं करना चाहिए था। 0501-111-0000-101 मेरे साथ कॉलर है, अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। जी साजिद साहब, कैसे मजाज हैं आपके?
1: आप ठीक ठाक? जाने साहब की बात सुनी, बहुत दिनों के बाद मिस कर रहे थे, तो बहुत अच्छा लगा यार। मैं खुरम बात आपको एक बताऊं।
0: जी बताइए।
1: आप माशाल्लाह समझदार हैं और अच्छा प्रोग्राम करते हैं, मैं ये तारीफ करता हूँ, आपकी तारीफ भी मैं करता हूँ।
0: जी जी शुक्रिया।
1: तो ये जो मैक होता है ना, मैक,
0: जी जी,
1: जब बंदा इनको अपनी मिल्कियत समझ लेता है वो आरजे नाकाम हो जाता है।
0: जी जी।
1: इसको ये समझे कि ये दूसरों का है, ये जो कॉल करने वाले होते हैं बहुत मैच्योर होते हैं, बहुत समझदार होते हैं।
0: जी जी।
1: एक एक बात को नोट कर रहे होते हैं। जब प्रोग्राम खराब कराना है ना आपने या किसी और ने कराना है अपने प्रोग्राम को, तो बहुत बर्बाद करने में दो तीनों को बुला लें।
0: जी जी।
1: वो खुद ब खुद ही वो प्रोग्राम खराब हो जाएगा।
0: ओके, मतलब आप क्यानी साहब के नैरेटिव से मुत्तफिक हैं?
1: तो ये वाली बातें मैंने एक दिन आरजे डॉग साहब से भी, मैंने ये बहुत अच्छे आरजे हमारे रसीम भाई से भी मेरी बातें होती रहती हैं।
0: ओके।
1: तो अकेले जो ना प्रोग्राम का मजा भी कुछ और होता है, लेकिन ये तीसरा पे रात का चल रहा होता है ना, ये यहाँ पे आके मजाक की बातें ये सूट ही नहीं करती रेडियो पे आके करना, ये कोई बैठक नहीं होती, तो हमारा अपना घर नहीं होता। ये आप तो बहुत लाखों लोग इंसानों की आप जो ना बंदे इस टाइम मतलब परेशानी के आलम होता है, जो बंदा इस टाइम जाग रहा होता है ना वो खुशी से जाग रहा होता है। मेरी बात की याद रखे।
0: मैं बिल्कुल आपसे इत्तेफाक करता हूँ, इस बात से इत्तेफाक करता हूँ, पहली वाली बात से इत्तेफाक नहीं करता, इस बात से इत्तेफाक जरूर करता हूँ कि कुछ लोग वाकई में खुशी से नहीं जाग रहे होते, कुछ लोग अपना वक्त काट रहे होते हैं। बिल्कुल बिल्कुल इत्तेफाक
1: करते हैं, वो पढ़ रहे होते हैं, मैं आपको स्टूडेंट ज्यादा होते हैं, उनको समझ नहीं होती कि हमने बात क्या करनी। आपने देखा होगा कभी कभी लड़कियां फोन करती हैं, बस उनकी आवाज जो है ना गले से बाहर नहीं आती होती।
0: जी जी जी।
1: वो आपका टाइम ही बर्बाद कर रहे होते और सुनने वालों का टाइम भी बर्बाद कर रही होती।
0: बिल्कुल। आपने नाम क्या बताया मैडम अपना?
1: जी
0: आपने अपना नाम क्या बताया?
1: यार कितनी दफा बात हुई, साजिद डार बात कर रहा हूँ।
0: साजिद डार साहब।
1: जी जी जी।
0: साजिद,
1: अच्छा। तो यार बंदा उसी को समझाता है जिसके साथ प्यार मोहब्बत होती है, वरना किसी को कौन समझाता है, घर वालों को पता नहीं समझाता।
0: जी अच्छा साजिद साहब, मैं बिल्कुल आपकी बात से इत्तेफाक भी करता हूँ और आपकी बात की रिस्पेक्ट भी करता हूँ, जैसे मैं कैनी साहब की बात की रिस्पेक्ट कर रहा था, लेकिन मैंने बड़े बड़े खुल के और बड़ा ही जो है ना वो गहरे लफ्जों में समझाने की कोशिश की है कि हर शख्स का अपना अपना नैरेटिव है, हर शख्स को अपनी चीज़ें अपने अपने तौर पर पसंद होती हैं, किसी एक शख्स के लिए या किसी एक इंसान के लिए ना प्रोग्राम क्राफ्ट किया जा सकता और किया जा सकता है, ठीक है ना। आप हैं अगर आपका नैरेटिव है, क्यानी साहब का नैरेटिव है, तो इसको बिल्कुल भी इग्नोर नहीं किया जा सकता, लेकिन हजारों लोगों का अगर कोई और नैरेटिव है तो उसको भी इग्नोर नहीं किया जा सकता। सो एवरीबडी इज रिस्पेक्टफुल, एवरीबडी इज इंपॉर्टेंट फॉर अस, और एवरीबडी جو بھی بندہ فیڈ بیک دے رہا ہے وہ ڈیفینیٹلی وہ میں تو اس کو خصوصی طور پہ دل پہ لیتا ہوں اور اس کے اوپر کام کرنے کی کوشش کرتا ہوں. اور جب میں پروگرام اینڈ کرتا ہوں نا ڈار صاحب, تو میں ہمیشہ یہ کہتا ہوتا ہوں کہ مجھے آپ فیڈ بیک دیا کریں میرے انسٹاگرام پہ, مجھے بتائیے بتایا کریں کہ یہ چیز اس طرح سے ہونی چاہیے, یہ چیز اس طرح سے ہونی چاہیے. پھر اس میں سے ایک ایوریج نکالی جاتی ہے کہ اچھا کتنے لوگ کیا سمجھتے ہیں. پھر آپ دیکھ رہے ہوتے ہیں کہ پروگرام کے اندر آپ مختلف ٹائم کے اوپر مختلف چیزیں میرے پروگرام میں آپ دیکھ رہے ہوتے ہیں. جب شروع میں ہو رہی ہوتی ہیں تو کچھ ایک نارمل لہجے کے اندر ایک نارمل ٹون کے ساتھ بات کرتے ہیں.
1: اب میں آپ کی بات سے کاٹا مارنا چاہتا ہوں. آپ سجاد خان کو آپ سن رہے ہیں, ناصر محمود کو سن رہے ہیں, محمد یاسر کو سن رہے ہیں, بسیم احمد کو سن رہے ہیں, اور آر جے جو ہے نا مجور ہے ان کو سن رہے ہیں, اور ان کی گفتگو اکیلے کی کیسی ہوتی ہے جب وہ دو تین ملے ہوتے ہیں پھر وہ کیسے مشہور بات کرتے ہیں.
0: اچھا اچھا ایک بات سے میں آپ سے
1: پروگرام جو ہے نا زیرو ہو جاتا ہے.
0: ڈار صاحب میری بات سنیے, میں آپ کی بات سے بالکل اتفاق ساری باتوں سے کیا, ایک بات سے اتفاق نہیں کیا وہ بھی میں آپ کو بتاتا چلوں. میں نے آپ سے اس بات سے اتفاق نہیں کیا کہ رات کو لوگ جو مزاح سننا پسند نہیں کرتے, یا بالکل غلط آپ کی پرسپشن ہے کہ رات کو ہی لوگ ہلکی پھلکی بات چیت کرنا پسند کرتے ہیں, رات کو لوگ سیریس باتیں سننا پسند نہیں کرتے, رات کو اگر ہیلتھ ٹپس لوگ سننا پسند نہیں کرتے.
1: میری بات سنیں خرم, پسند بات ہے آج کل کے جو نئے لڑکے ہیں نا یہ بڑوں کو بڑا کچھ سمجھانا چاہتے ہیں, لیکن جو ہم سمجھے ہیں نا ہمیں بہت سمجھ, ہمیں سمجھانے کی ضرورت نہیں, ہمیں پتہ ہوتا ہے. ہم پتہ نہیں جب سے آپ یہ 295-94 میں یہ ایف ایم آیا ہے وجود آیا, ہم اس ٹائم سے سن رہے ہیں, ٹھیک ہے, ہمیں پتہ ہے کہ ریڈیو کیسے سنا جاتا ہے, سب بھی سننا چاہتے ہیں, لیکن وہ
0: آپ کہہ چکے, میں سناؤں آپ کو بات. اگر آپ ڈار صاحب آپ ایک بات ضرور سیکھیے, آپ کو سیکھنی چاہیے, انسان کے سیکھنے کا جو عمل ہے نا وہ کبھی ختم نہیں ہوتا جو میں سمجھتا ہوں, وہ یہ سیکھیے کہ آپ اگر کسی کو بات بتا رہے ہیں تو اس کو بھی سننی چاہیے, اور اگر آپ کو بات بتا رہے ہیں تو آپ کسی سے بھی کہیں سے بھی علم ملتا ہے نا اس کو سیکھنا چاہیے, ٹھیک ہے, تو آپ سنا کریں, آپ سیکھا کریں. میرے ڈار صاحب کہتے ہیں جی کہ بس ہمیں سکھایا نہ جائے, ہم بالکل آپ کو نہیں سکھا رہے, ہم کوشش کر رہے ہیں کہ چاہے نئے ہیں چاہے پرانے ہیں چاہے جو بھی ہیں, وقت کبھی سیکھنے کا محتاج نہیں ہوتا, کسی سے سیکھنے کا محتاج نہیں ہوتا. جب میں یہاں آتا ہوں پروگرام کرنے کے لیے تو میں ہمیشہ آپ لوگوں سے یہ کہتا ہوں کہ سکھایا کریں ہمیں, بتایا کریں ہمیں, اور اس سیکھنے کا بتانے کا سننے کا حوصلہ رکھ کے یہاں پہ بیٹھتے ہیں. اس لیے ڈار صاحب آپ کی بھی 5 منٹ کال لیے میں نے, لیکن شاید آپ کا حوصلہ نہیں ہے کہ آپ میری بات کو سن پاتے. آپ ایک دم آپ نے کہا جی کہ اچھا آج کل کے لڑکے ہمیں سکھا رہے ہیں, یار یہ لڑکے سکھا رہے ہیں, ہم بالکل نہیں سکھا رہے آپ کو, سکھانے کی کوشش بھی نہیں کر رہے, آپ سیکھنا چاہتے ہی نہیں. لیکن ایک چیز ضرور سیکھیے کہ جب آپ کسی کو کوئی بات کہہ رہے ہیں اور آپ کو بڑے تسلی سے بڑے تامل سے یا بڑی برداشت سے کچھ سن رہا ہو تو آپ اپنے اندر بھی برداشت پیدا کریں کہ وہ آپ کو کوئی بات کہہ سکے, آپ سے اختلاف کر سکے. میں نے آپ کو بڑا کھل کے کہا کہ میں آپ کی اس بات سے بڑا ایگریڈ ہوں کہ رات کو لوگ سارے خوشی سے نہیں جاگ رہے ہوتے, آئی ایم ایگریڈ, 100% ایگریڈ ہوں, لیکن اس بات سے ایگریڈ نہیں ہوں کہ رات کو لوگ جو ہے وہ سارے کے سارے سیریس باتیں سننا چاہتے ہیں, سارے کے سارے چاہتے ہیں کہ بھائی میرے ساتھ جو ہے وہ مجھے کوئی کتابی علمی باتیں سکھائی جائیں. بہت ساری باتیں ایسی ہیں جو میں آپ کے ساتھ آن ایئر نہیں کر سکتا, لیکن ایک پروگرام کو کرافٹ کیا جاتا ہے, ایک پروگرام کو بتایا جاتا ہے کہ کس طرح سے آپ نے پروگرام کرنا ہے یا کیا چیزیں ہونی چاہیے پروگرام کے اندر, اس کے اندر کیٹاگوریکلی لکھا ہوا ہے ہلکی پھلکی بات چیت.

0: तो माइट जाएगा, वो तो फिर उसमें बातें थोड़ी ना हो सकती।
1: हाँ हाँ अच्छा, जब माइक आ जाए तो फिर उसमें सीरियस बातें नहीं होनी चाहिए। रात को सीरियस
0: बातें नहीं होती है ना, हम का माइंड जो क्यों सुनते।
1: रात को सीरियस बातें नहीं होनी चाहिए, आप ये कहना चाहते हैं।
0: मन इंटरनेशनल 12 से 2 के दरमियान लाइट चिट चैट होती है, चाहे कोई अकेला करे या कोई बंदे करे सारे, ठीक है। 2 से 4 में मतलब टाइम होता है, उसमें आप फलसफा बोल ले जो मर्जी बोल ले, वो आपकी मर्जी। जितने बंदों ने अभी आप पहले एक कॉलर आए हुए थे तो मैं उन्हें बता दूं, मैं 1997 से सुन रही हूँ एफ एम वाटो।
1: ओके,
0: तो आप बोले
1: 97 से सुन रही हैं 2603।
0: नाम बताऊं ना जितने सीरियस बंदे आया करते थे, लेकिन जब वो कंबाइंड सब होते थे ना तो वो लगता था कोई छोटे बच्चे बैठे होंगे। वैसे वो अपने प्रोग्राम में इतने सीरियस होते थे ना, अगर टॉपिक के अलावा बात करेंगे ना कॉल काट दी जाती थी जी।
1: तो राहत साहब,
0: पिछले हफ्ते कंबाइंड शो आपका बहुत अच्छा था,
1: आपको
0: और मैं यही कहूंगी कि हर वीकेंड पे होना चाहिए।
1: हर वीकेंड पे होना चाहिए। थैंक यू,
0: मेरी रिक्वेस्ट है।
1: थैंक यू राज साहब,
0: मैंने मैम सदर से कह दिया।
1: चल थैंक यू राज साहब, बहुत शुक्रिया, बहुत शुक्रिया, ख्याल रखे अपना। अस्सलाम वालेकुम, अल्लाह हाफिज। कौन देखेगा समंदर को, समंदर में सहारा कौन देगा। जी मुज्तबा हैदर जो है वो आ चुके हैं, और आफ्टर 2 o'clock वो मुज्तबा हैदर आपको ज्वाइन करेंगे। जी आपने जिन लोगों को मसला था, मुज्तबा भी आ चुके हैं, मुज्तफा भी आ चुके हैं, मुर्तजा भी आ चुके हैं, जी तीनों आ चुके हैं, और आप उनसे भी ये गुफ्तगू कर सकते हैं। इसी को मैं आई थिंक सो मैं मुज्तबा कहता हूँ, इसी को कंटिन्यू करें, आज इसी पे बात होनी चाहिए कि क्या होना चाहिए क्या नहीं होना चाहिए। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम।
1: जी जनाब, कौन साहब है? जी अब्बासी साहब, कहिए कहिए, फटाफट कहिए, वक्त बहुत कम है मेरे पास, सिर्फ और सिर्फ।
2: क्या होना चाहिए, मैं सोच नहीं सुनता आपके शो में, तो कॉल मिलाना जो शीरी पे निकालने के बराबर है।
1: बस अब मिल गई आपकी कॉल, अब 3 मिनट है मेरे पास बाकी और मैंने 3 कॉलर कर लेने।
2: क्या पूछ रहे, क्या होना चाहिए?
1: अब आपने उस दिन फ्राइडे का प्रोग्राम सुना था?
2: प्रोग्राम तो उस दिन बहुत अच्छा था, जो आखिरी शक्ल का शो था, तो ऐसे शो होने चाहिए।
1: चलें, थैंक यू जी, बहुत शुक्रिया, बस यही सुनना चाह रहा था बस साहब।
2: नहीं तो भाई बात सुने ना,
1: वक्त कम है बासी साहब, नेक्स्ट पर मैं बात करेंगे।
2: अब भाई बात सुने आज जरा, तो एक
1: मैं नहीं सुननी आज, आज तो मैं नहीं सुननी, बस
2: यारा सुने यारा मेरी बात सुने, क्या अच्छा दिन है
1: मैं नहीं सुननी मैं जाना।
2: चले ठीक है, वो कॉल मेरी कट गई थी और निशान ने कहा था इसको बंद कर दो, निकल जाए यार, मैंने मुझे अच्छा लगा था बात।
1: अच्छा वो आपकी कॉल थी और जिनने कहा था,
2: मेरी कॉल थी वो इससे क्या था ना, मैंने एक बात कर दी थी पसंद नहीं आई थी।
1: ओके, तो निशान ने कहा था काट दो कॉल है। आपको पसंद आया उनका ये कहना?
2: नहीं कह रहा, पसंद आया मुझे, ऐसा शो था ना, ऐसे हम पसंद करते हैं।
1: लो जी बस बात खत्म हो गई। ठीक है बासी साहब, ख्याल रखें अपना।
2: चले जी ठीक है,
1: ओके अल्लाह हाफिज़ जी, अस्सलाम वालेकुम। नेक्स्ट कॉलर
3: जी, बिस्मिल्लाह वालेकुम सलाम जी, क्या हाल है जी? लाहौर शहजाद से मोहम्मद शहजाद बोल रहा हूं।
1: जी शहजाद साहब, फटाफट कहिएगा, वक्त बहुत कम है।
3: जी फटाफट यही कहेंगे, कोई बात नहीं, ये आत्मों को प्रोग्राम होने चाहिए और इसमें दिल खुश हो जाता है जी।
1: चले
3: कोई ऐसी बात नहीं, जो हफ्ते में या महीने में एक प्रोग्राम ऐसा हो तो अच्छी बात है, जो गम में होता है ये उसको खुशी मिल जाए तो अच्छी बात है।
1: चले जी, बहुत शुक्रिया सर, बहुत शुक्रिया आपने,
3: बहुत बहुत मेहरबानी,
1: अल्लाह हाफिज़ जी। कॉलर जी, नेक्स्ट कॉलर, अस्सलाम वालेकुम। हेलो, नेक्स्ट कॉलर जी, अस्सलाम वालेकुम।
4: वालेकुम सलाम।
1: जी जनाब, फटाफट कहिएगा, क्या कह रहे हैं? थैंक यू जी, बहुत शुक्रिया, अपना ख्याल रखें, बाय बाय। आखिरी कॉल प्रोग्राम की लेना चाहूंगा जी, उसके बाद इजाजत, अस्सलाम वालेकुम।
4: वालेकुम सलाम।
1: जी जनाब
4: जी, मुझे बड़ा मजा आ रहा है और मैं बड़ा एंजॉय कर रही हूँ बीबी, और वो जो फ्राइडे वाला शो, सीरियसली बात सारी ये है कि शो कर कौन रहा है, बैठा कौन हुआ इस सीट पर, बात कौन कर रहा है, तो बहुत मजा आता है, चाहे वो फनी हो, चाहे वो सैड हो, चाहे वो बहुत ही कुछ इस तरह से हो, तो बात सिर्फ होती थी शो कर कौन रहे, वो दोनों आप इतना मजे शो कह रहे थे,
1: تھینک یو مشال, بہت شکریہ,
4: بائے,
1: اللہ حافظ. اوکے جناب, اجازت چاہنا چاہوں گا جی, اور اسی بات کے ساتھ اجازت چاہنا چاہوں گا کہ آج میرے پروگرام کا موضوع یہ تھا کہ ہمارا ہم سب کا ایک پروسپیکٹو ہوتا ہے, کسی کو پہلی نظر میں دیکھ کے, کسی کو مل کے, کسی سے بات کر کے ہمارا ایک پروسپیکٹو ہوتا ہے. ہم اپنے تجربات, مشاہدات اور اپنی پسند ناپسند, لائکنگ ڈس لائکنگ کے ساتھ ساتھ اور جن چیزوں کے ارد گرد ہم رہ رہے ہوتے ہیں, ان ساری چیزوں کی بنیاد کے اوپر ہم پسند یا ناپسند کرتے ہیں کسی کو, یا کسی کے بارے میں پرسیپشن کریٹ کرتے ہیں, اور انہی باتوں کی بیس کے اوپر پھر ہم اس کے بارے میں ایک تصویر, ایک خاکہ بھی بناتے ہیں. لیکن وہ جو خاکہ ہم بناتے ہیں یا جو اپنی ہم اس کے بارے میں جو تصویر ہماری بنتی ہے, وہ ہمارے ارد گرد جو ہمارے ارد گرد بیت رہا ہوتا ہے, جس سچویشن کے اندر ہم ہوتے ہیں, وہ سچویشنز ہمیں اس طرح کا بنا دیتی ہیں. لائک اگر ہم برداشت نہیں کر رہے کسی کی بات, یا ہم کسی کے طنز کو برداشت نہیں کر رہے, کسی کے مذاق کو برداشت نہیں کر رہے, کسی کوئی ہمیں تنقید کر رہا ہے اس کو نہیں برداشت کر رہے, تو اس کا مطلب ہے ہمارے ارد گرد بہت ساری ایسی چیزیں ہو رہی ہیں جو ہمیں پسند نہیں ہیں. ہم کسی ایسے وٹی انوائرمنٹ کے اندر ہیں کہ جو انوائرمنٹ ہمیں اس طرح کا تلخ بنا دیتا ہے. تو رب تعالیٰ سے دعا ہے جی کہ ہمارے ارد گرد جتنی تلخیاں ہیں, ہمارے ارد گرد جتنے دکھ ہیں, پریشانیاں ہیں, رب تعالیٰ ان کو ختم کرے, رب تعالیٰ ان کو آسانیوں میں بدلے. میری دعا ہے ان سبھی دوستوں کے لیے کہ جو کسی بھی مصیبت میں ہیں, کسی مشکل میں ہیں, کسی دکھ میں ہیں, رب تعالیٰ جو ہے وہ ان کی وہ دکھ, وہ پریشانی, وہ مصیبت ختم کرے. میرے سبھی دوستوں کا بہت شکریہ, خاص کر آج کے پروگرام میں کینی صاحب, آپ کا بہت شکریہ, آپ سے مجھے بہت محبت ہے, دل کی گہرائیوں سے محبت ہے. اور جب کبھی آپ پروگرام میں نہیں آتے, میں ہمیشہ آپ کو مس کرتا ہوں, میں ہمیشہ آپ کو یاد کرتا ہوں, اور جب کبھی بھی آپ نہیں آتے مجھے بڑا دکھ ہوتا ہے. آپ ضرور آیا کریں میرے پروگرام کے اندر. باقی رہے جی ڈار صاحب, تو ڈار صاحب کے ساتھ آئی تھنک سو میری پہلی دفعہ بات ہوئی ہے, یا مجھے یاد نہیں ہے ڈار صاحب میرے کو ریگولر کالر ہیں یا نہیں ہے, لیکن ڈار صاحب تھینک یو سو مچ فار کالنگ. بس تھوڑا سا یہ ہے کہ آپ برداشت والے کپسول بھی کھایا کریں. اینی وے جی, اگر غلطی کوئی سیف ہوا ہو, کسی کی سما خراشی ہوئی ہو, کسی کے کان کو, کسی کے دل کو وہ بات گران گزری ہو, تو رب سے بھی معافی چاہتا ہوں, آپ سے بھی معافی چاہتا ہوں. معافی کا خاصگار ہوں. گر زندگی نے وفا کی, گر سانسوں نے وفا کی, تو آپ کے ساتھ ملاقات ہوگی اگلے پیر کو, آنے والے پیر کو. تب تک کے لیے دیجیے مجھے اجازت, کے بی سائننگ آؤٹ. اللہ حافظ, سلام نگہبان. اور مجتبہ حیدر ابھی آپ کو جوائن کریں گے ٹھیک 2 بجے, سنیے گا آپ مجتبہ حیدر کو, مزیدار باتیں, مزیدار غزلیں, اور کیا علمی گفتگو کرتے ہیں میرے پیارے بھائی. تو ابھی وہ آ چکے ہیں اسٹوڈیو میں, تھوڑی دیر میں آپ کو جوائن کرنے لگے ہیں. کے بی سائننگ آؤٹ, بائے, اللہ حافظ, سلام نگہبان.

0: टेलीफोन कॉल्स का सिलसिला शुरू करते हैं। अस्सलाम वालेकुम। जी कौन है हमारे साथ, कहाँ से?
1: मैं ठीक हूँ इरम, बिल्कुल आपने जो फक्की दी है उसे फाका है पहले से।
2: भाई आपके प्रोग्राम में तो मेरी कॉल लगी ही नहीं, मैंने बड़ी कोशिश की थी आप तो 1 बजे से मैंने कोशिश
1: की। आपने मेरे प्रोग्राम में कॉल की नहीं है ना, मसला ये है
2: भाई, कॉल की थी लगी ही नहीं।
1: आपने लगाने की कोशिश ही नहीं की?
2: कोशिश की थी और माशाल्लाह बहुत अच्छा प्रोग्राम आपका था।
1: अच्छा जी,
2: और उस प्रोग्राम पे मुझे ये बात करनी है अंकल से कि अंकल कोई बात नहीं, बड़े बड़े शहरों में ऐसी छोटी छोटी बातें होती रहती
1: है। आप मुश्तबा को अंकल कह रही है, आप मुश्तबा ने इतनी बड़ी बड़ी आंखें निकाली है, मैं अंकल, मैं कब से अंकल हुआ?
2: नहीं वो क्या नहीं अंकल की बात कर रहे हैं।
1: अच्छा तो आप क्लियर करें ना, मैं मुश्तबा को देख रहा था कि मुश्तबा आपके प्रोग्राम में आपको अंकल कहते हैं सारे।
0: वैसे कोई बात नहीं बहन, अगर आपने अंकल कह भी दिया, अगर आपने मुझे भी कह दिया तो इसमें कोई बात नहीं है।
2: तो भाई मुझे तो बुरा नहीं लगा, माशाल्लाह हम ना ऐसा होता है और होना चाहिए। हम ना घर में अगर कोई उदास हो ना तो ऐसे हम छोटे मोटे ये जो है ना ऐसे मतलब हंसी मजाक करते रहते किसी को खुश करने के लिए, तो जिंदगी में ये सब होना चाहिए।
1: मैंने अभी जिशान से बात कर रहा था तो जिशान मुझे कह रहा था कि अब उस्तरों का ऑर्डर देते हैं, हम अगली दफा साथ आएंगे उस्तरे लेके आएंगे, जिसको रात को दुखी होने है उसको हम उस्तरा पकड़ाते जाएंगे, वो अपने बाजू काटता रहते हैं। अच्छा। दुखी बातें कमाल सुनाने वाले।
0: अच्छा वो जो इस तरह बात नहीं सुनेगा वो उस तरह सुनेगा नहीं।
2: अच्छा। नहीं भाई आपने बहुत अच्छी बात की और जिशान भाई ने बहुत अच्छी बात की, हमें बुरा नहीं लगा, बुरा मनाना चाहिए। वो किसी ने कहा था ना कि एक हमने वीडियो देखी थी, वो कहते हैं कि जहाँ आपकी इज्जत ना ना हो तो आपको वहां नहीं जाना चाहिए। तो आगे से जवाब है, वो कहती है कि अब हम अपने घर भी नहीं जा सकते।
1: ये भी है वैसे।
2: तो अब अगर हम ऐसी बातों को सोचने लगेंगे तो फिर हम जाएंगे कहाँ? तो ये रेडियो ही तो है जो हमें सब कुछ सिखाता है, हमें अगर हम उदास हैं तो हमें खुश करते, तो बहुत अच्छा माशाल्लाह बहुत अच्छा प्रोग्राम था, हमें बहुत अच्छा लगा।
1: चलें जी, शुक्रिया,
0: बहुत शुक्रिया इरम आपने फोन किया।
2: क्या नहीं अंकल को हम यही कहना चाहते कि ऐसी छोटी छोटी बातें दिल पे नहीं देते,
1: जो कि मुझे बहुत अच्छा लगा, वो बहुत अच्छी बात थी। देखें उन्होंने अपना नैरेटिव बताया,
2: उन्होंने कहा जो फील होता वो वही बयान करता।
1: तो अब अगर रेडियो पे खासकर मेरे प्रोग्राम के अंदर अगर कोई शख्स आके ये बात कहना चाहता है, अपने दिल की कोई बात भी कहना चाहता है, तो मैं उसको बड़ा रिस्पेक्ट करता हूँ, हर आरजे रिस्पेक्ट करता है आई थिंक सो, स्पेसिफिकली मैं तो बहुत रिस्पेक्ट करता हूँ अगर कोई अपने दिल की बात करे तो। क्यानी साहब जो बातें की हैं वो बहुत अच्छी की हैं और क्यानी साहब की बातों से मैं बिल्कुल मुत्तफिक था, लेकिन जो डार साहब ने आगे बातें की हैं वो भी उनसे भी मुत्तफिक था, लेकिन एक बात मुझे पसंद नहीं आई कि आप में बर्दाश्त का मादा नहीं है।
0: डार साहब ने
1: 60 सालों से सुन रहा हूँ, 60 सालों से आपने रेडियो से सिर्फ बर्दाश्त तक नहीं सीखी कि आपको बर्दाश्त सीखनी चाहिए, कि अगर आपने अपना नैरेटिव दिया है और दूसरा शख्स आपको नैरेटिव दे रहा है तो आप कहते नहीं जैसा मैं कह रहा हूँ वैसा है, ऐसा नहीं है जैसा आप कहते हैं। और अच्छा आज का प्रोग्राम मुज्तबा हुआ ही इसी टॉपिक के ऊपर है कि हम किसी के बारे में परसेप्शन अगर रखते हैं या किसी को परसीव करते हैं या उसके बारे में एक कहानी या स्टोरी बनाते हैं या किसी के बारे में पिक्चर बनाते हैं, तो ऐसा नहीं है कि जैसा हम समझ रहे हैं वो वैसा ही है। हम कहीं ना कहीं गलत भी हो सकते हैं, कहीं ठीक भी हो सकते हैं, तो हमें कोई इसके ऊपर इत्तेफाक नहीं करना चाहिए।
0: देखिए खुरम भाई, डॉक्टर जॉनसन ने कहा था ना कि इंसान अगर खुश है तो उसको पूरी कायनात खुश नजर आएगी, और अगर इंसान खफा है तो उसको कायनात का जर्रा जर्रा अफसुर्दा दिखाई देगा। और वो किसी शायर ने भी कहा था ना कि जैसा मूड हो वैसा मंजर होता है, मौसम तो इंसान के अंदर होता है,
1: मौसम तो इंसान
2: तो वो जो इंसान फील करता है हम उनकी बात से एग्री करते हैं, उन्होंने कुछ गलत नहीं कहा। तो जो इंसान महसूस, और हम तो ऐसे प्रोग्राम भी सुनते रहते हैं, लाहौर में भी ऐसे प्रोग्राम होते हैं और घर में भी हम ऐसे चुटकुले कर लेते हैं किसी को खुश करने के लिए।
0: अच्छा इरम, आपको मैं एक छोटी सी बात बताना चाहूंगा कि अगर हम राग की बात करें ना, तो एक राग में अगर कोई चीज़ कोई गवैया गा रहा है और एक राग से अगर वो किसी दूसरे राग में जाना चाहता है, تو اسے ہم کہتے ہیں بیڑار.
1: واہ,
0: ایک راگ سے دوسرے راگ میں اگر وہ جاتا ہے تو وہ بیڑار ہو جاتا ہے. تو انسان کو یہ جو محبت ہے نا, یہ محبت اس راگنی کا نام ہے جس میں بیڈار ہونے کی گنجائش نہیں ہے.
1: واہ واہ واہ واہ جی واہ, کمال. اچھا میری آواز کیوں نہیں صحیح آ رہی مجھتبہ, اتنی کرسپی آواز آپ کی آ رہی ہے, میری نہیں آ رہی. میری ارم آواز اچھی آ رہی ہے نہیں آ رہی نا اپنے پروگرام میں, مجھتبہ نے اپنے پروگرام میں میری آواز
0: فلٹر لگا. اچھا یہاں پہ فلٹر ہوتے ہیں کیا؟ جی شاعری سنائی ہے. شاعری
2: جی فراز احمد کی, وہ کہتا ہے کہ وہ بے وفا ہے تو مت کہو برا اس کو, ہوا تو جو ہوا خوش رکھے خدا اس کو.
0: واہ,
2: نظر نہ آئے تو اس کی تلاش میں رہنا, نظر نہ آئے تو اس کی تلاش میں رہنا, میرے دکھے کہیں تو پلٹ کر نہ دیکھنا اس کو.
0: واہ واہ
1: کمال,
2: سلامت رہے, خوش رہے اللہ اسی طرح ہم سب کو اور آپ سب کے سایہ ہم پہ سلامت رکھے. آپ اس طرح ہمیں ہنساتے رہے اور ہنستے رہے اور ایسے محبتیں بانٹتے رہے, اللہ آپ سب کو خوش رکھے, سب کو اللہ کو سلام.
0: ارم اگر آپ ناراض نہ ہو تو آپ سے کچھ کہہ سکتے ہیں.
2: جی
0: اگر آپ ناراض نہ ہو تو آپ سے کچھ کہہ سکتے ہیں کیا؟
2: جی نہیں نہیں, آپ حکم کریں بھائی, آپ ہمارے بھائی ہیں,
0: آپ ہماری بہن, آپ ہماری بہن ہیں. یہ جو کلام ہے نا, یہ نصیر ترابی کا ہے.
2: جی سوری بھائی, پر میں نے تو فراز احمد نے بھی یہ کہا تھا. ہاں انہوں نے پڑھا تھا نا, تو اسی لیے پھر میں نے وہاں سے جو سنا پھر میں نے آپ کو وہی آپ کو سنایا.
0: وہ اس کا ایک شعر بھی ہے نا, کہ اسی غزل کا شعر ہے کہ ابھی سے جانا بھی کیا اس کی کم خیالی پر, ابھی سے جانا بھی کیا اس کی کم خیالی پر, ابھی تو اور
2: ارے ناراض ناراض نہ ہو, آپ ہمارے بھائی ہیں, یہ ہمارا فیملی کینر ہے, اگر ہم کہیں غلط ہوں تو آپ ہمارے سارا ہمیں سمجھا سکتے اور ہمیں بتا سکتے کہ آپ یہاں غلط ہیں, ہمیں کوئی برا نہیں لگتا, ہمیں اچھا لگتا.
0: شیر تو پورا کرنے دیجیے.
1: اچھا میں نے مائک پکڑ لیا, مجھتبہ مجھے مل گیا مائک.
0: ارم جی شیر تو پورا کرنے دیجیے اسی غزل کا. وہ یہ تھا کہ ابھی سے جانا بھی کیا, ابھی سے جانا بھی کیا اس کی کم خیالی پر, ابھی تو اور بہت ہوگا سوچنا اس کو.
1: میرے کو جانا ہے,
0: سمجھ رہی. تو یہ جو کلام ہے یہ نصیر ترابی کا ہے. آپ پروگرام میں شامل ہوئی, آپ نے شعر سنائے, آپ کا بے انتہا شکریہ.
1: بہت شکریہ ارم آپ کا. اور ان کو ایک ریکویسٹ کر کے جاؤ, ارم ریکویسٹ کر کے جاؤ مجتبہ کو کہ میرے کو گھر جانا ہے. ارے میرے کو گھر جانا ہے, مجتبہ کو ریکویسٹ کر کے جاؤ کہ مجھے اجازت دے دے, میرے کو گھر جانا ہے. چلیں اللہ حافظ بائے بائے. یہ تو میری سفارش نہیں کرنے والی.
0: السلام علیکم.
3: وعلیکم السلام ورحمۃ اللہ. جی نذیر کیانی بول رہا ہوں.
0: جناب کیانی صاحب مزاج کیسے ہیں آپ کے؟
3: الحمدللہ اللہ کا ہمارا احسان ہے. یقین جانیے خرم کا پروگرام ہو یا غلفر کا, تو 2 بجے تک مشکل سے ہم جو ہے نا جاگتے ہیں. تو آج نہیں بلکہ پہلے سے سنا تھا کہ آپ کا پروگرام خرم کے پروگرام کے بعد ہو. میں نے کہا مجھے بڑی حسرت تھی کہ میں نے کہا مجتبہ کا پروگرام میں ضرور سنوں گا.
0: بہت شکریہ,
3: میری خواہش پوری ہوئی اور بہترین ماشاءاللہ جس طرح کے بھی اپنا انٹری دیتے ہیں, اسی طرح آپ نے ابتدائی جملے اسی طرح بہترین استعمال کیے, مجھے بہت اچھا لگا. آپ اختتامی جملے تو میں نہیں سن پاؤں گا, ہو سکتا ہے میں سو جاؤں.
0: چلیے بہت شکریہ,
3: آپ کے ابتدائی جملے بہت اچھے لگے,
0: ممنون ہوں آپ کا. اگر آپ نے
3: آپ کو جانے نہ دیجیے گا جس طرح پچھلے جمعے انہوں نے جانے دیا آپ کو,
1: آپ تو سفارش کر لیں, آپ میرے بڑے بھائی ہیں پلیز.
3: اچھا چلے ایسے کرتے ہیں, آپ جب تک ہے میں بھی ادھر ہی ہوں, میں جاتا ہوں.
1: ارے واہ ارے واہ ارے واہ جناب کیانی صاحب, بہت شکریہ
0: صاحب, بہت شکریہ.
3: آپ کے پروگرام میں آئے ہوں تو کچھ پیشکش
0: جی وہ گلاب خواب دوا زہر جام کیا کیا ہے,
3: کیا ہوا
0: میں آ گیا ہوں بتا انتظام کیا کیا ہے.
3: کیا
0: تو جناب آپ آ چکے ہیں, آپ تشریف لا چکے ہیں, آپ کیا سنانا چاہیں گے؟
3: نہ فروغ بام کی جستجو نہ ضیاء در کی تلاش ہے, نہ فروغ بام کی جستجو نہ ضیاء در کی تلاش ہے, کسی کی راہ میں کھو گئی مجھے اس نظر کی تلاش.
0: واہ.
3: تجھے پا سکوں کہ نہ پا سکوں یہ نظر نظر کی تلاش ہے, کہیں ایک لمحے کی جستجو کہیں عمر بھر کی تلاش ہے.
1: موت ہو.
3: بہت شکریہ. جی بھی آپ نے بیٹھنا ہے؟ اچھا
1: جی سر میں کھڑا ہوں, میں بیٹھ نہیں رہا.
0: کے بی صاحب کے حوالے سے وہ مجھے کچھ یاد آ گیا کہ جو بھی آوے ہیں وہ نزدیک ہی بیٹھے ہیں تیرے, ہم کہاں تک تیرے پہلو سے سرکتے جاویں.
1: اچھا اچھا کیانی صاحب یہ شعر و شاعری کا تو شغف آپ کو, خیر میں بھی کوشش کروں آپ کو سنا دوں, لیکن ابھی میں آپ کو نا اگر منظر کشی کروں نا تو میں مجتبیٰ کے بالکل سر کے اوپر کھڑا ہوں, ہاتھ میں مائک پکڑا ہوا ہے اور ایسی حالت میں کھڑا ہوں جیسے وہ نہیں اپنے اپنے والد صاحب کو دادا کو نانا کو پردادا کو یا کوئی گھر میں بڑا بزرگ ہوتا ہے کہتے ہیں ابا جی میں باہر کھیلنے جاواں, میں تھوڑی جی دیر کھیلنے جانا ہے. وہ حالت ہے میری اس وقت.
0: اچھا
3: میری بیٹی ارم نے کہا کہ جو انہوں نے کہا میں نے سن لیا, میں نے مان لیا ان کی بات کی, جو میری بیٹی ارم نے کہا نا.
1: جی جی جی جی جی جی
3: وہ میں نے مان لیا, پر میں نے
1: آپ جب بھی آتے ہیں نا میں مطلب آپ کے ساتھ میرا بڑا پرانا رشتہ ہے, کوئی آئی تھنک سو میں ایف ایم 101 اسلام آباد تو کوئی 6 سال سے آئی تھنک سو کر رہا ہوں, 6 سال تو ہو چکے ہیں لیکن آئی تھنک سو 3-4 سال کا تو عرصہ ہے یہ جب سے آپ مجھے یاد ہیں. ٹھیک ہے تو میں آپ کو بخوبی جانتا ہوں, سمجھتا ہوں کہ آپ میں جو چیزیں ہیں جو آپ نے آپ کو اللہ تعالیٰ نے عطا کر رکھی ہیں, میرے لیے آنر کی بات ہے کہ جب آپ جیسے بھائی نہیں آتے نا میرے پروگرام میں تو لٹرلی مجھے اچھا نہیں لگتا, مجھے لگ رہا ہوتا ہے کہ یار کہیں نہ کہیں کوئی کمی ہے, کہیں کچھ چیز ہے ایسی کہ کیانی صاحب نے آنا چھوڑ دیا, امیر گل صاحب نے آنا چھوڑ دیا, اسی طرح بہت سارے اور کالرز ہیں جن کے نام میں ابھی نہیں لے پاؤں گا کیونکہ مجتبیٰ کا پروگرام ہے. تو مجتبیٰ کہے گا یہ کیا کر رہا ہے. جی بہت شکریہ, بہت شکریہ کیانی صاحب, بہت
3: شکریہ,
0: خدا حافظ. خرم بھائی آپ اس کو اپنا ہی پروگرام سمجھیے اور اس کو اپنا ہی گھر سمجھیے, آرام سے بیٹھ جائیے. جناب اگلے کالر کو ہم پروگرام میں شامل کرتے ہیں کچھ ہی دیر کے بعد.